یہ دس اندرے میں قابوج کر لینا ہے، پنج وشیاں دا تے نام و نشان مٹ گیا ہے، واسنا کرودھ لوبھ موہ اہنکار انہاں دا نام و نشان ہی مٹ گیا ہے، یہ تے رہے ہی نہیں۔ ستر دو بھرے امرت سر بکھ کو مار کڑا، شریر آیوروید کی پدتی کے مطابق 72 موٹیاں ناڑا نے، 72 جنہاں وچ خون وڈے روپ دے گردش کردا ہے اور اس تو چھوٹیاں چھوٹیاں تنتواں تے نساں نوں ملدا ہے، لیکن مول روپ دے وڈیاں ناڑا اے 72 نے۔ بھگت جی کہہ رہے نے اے 72 ناڑا انہاں وچ خون گردش نہیں کر رہا، امرت گردش کر رہا ہے۔ میرا خون خون نہیں رہا، امرت ہو گیا ہے، اور جد خون امرت ہو گیا ہے تو بول امرتمئی ہو گئے۔ امرت بانی گھٹتے اچروں آتم کو سمجھاؤ، جے خون امرت ہو گیا ہے تو درشٹی امرتمئی ہو جاندی ہے، بول امرتمئی ہو جاندے نے، روم روم دے چوں امرتیاں ترنگا نکل دیاں نے۔ اسنو شاعر مشرق ڈاکٹر محمد اقبال نے بڑے عالمانہ ڈھنگ نال انج بیان کیتا ہے، ایک پھول گر چاہے تو گلستان بن جائے، ان بوند گر چاہے تو طوفان بن جائے، ایک پھول گر چاہے تو گلستان بن جائے، ایک بوند گر چاہے تو طوفان بن جائے، ایک خون کے قطرے میں وہ تاثیر ہے، ایک قوم کی تواریخ کا عنوان بن جائے۔ ایک بوند خون دی، ایک قطرہ خون دا، جے کدرے اس دے صحیح ڈھنگ دا اچھال آ گیا سمچی قوم دی تواریخ دا اتہاس دا سرلیک بن جاندا ہے، سرمور بن جاندا ہے، کھیڈ دے خون دی ہے۔ پربھو چنتن دے نال جو پویتر ترنگا من نو اندولت کردیاں نے، اور من دا اہی ویک شریر نو پربھاوت کردا ہے، خون پربھاوت ہوندا ہے، پاون ہو جاندا ہے خون، پویتر ہو جاندا ہے خون۔ کہاوتاں تے خون دے سمبندھ وچ کئی نے، اس دا تے خون خون نہیں پانی ہو گیا، اس دا تے خون خون نہیں ٹھنڈا ہو گیا، اس دے خون وچ کوئی گرماش نہیں، اس دے خون دچ کوئی لالی نہیں پانی ہو گیا۔ ایک کہاوتاں بالکل صحیح ہیں، بالکل عمر دے ودیاں اگر پریم ودے دیا ودے تو سمجھنا چاہیے ہے جیون لابھ دی طرف جا رہا ہے، نفع ہو رہا ہے۔ پر عمر دے ودیاں اگر کرودھ ودا جا رہا ہے، کرودھ ودا جا رہا ہے تو جیون گھاٹے جا رہا ہے، زندگی اجائی جا رہی ہے۔ اکثر ایسا دیکھن وچ آیا ہے عمر دے ودیاں کرودھ ہی ودا ہے، کیوں روز روز نویاں نویاں خواہشاں نویاں اچھاں، ہر نواں دن کسے نوی اچھا نو پیدا کردا ہے، پرانیاں خواہشاں پوریاں نہیں ہوئیاں، نویاں پیدا ہو رہی ہیں۔ خواہشاں دا اے جماؤ، اچھاواں دا اے اکٹھ سنسار دے پرتی گلیاں نال بھر دیندا ہے، شکویاں نال بھر دیندا ہے، میری اے خواہش نہیں پوری ہوئی
शायद इस दा कारण फलां है फलां है फलां है। और इस तरह अधूरियां कामनावां अधूरियां इच्छावां क्रोध नूं वधांदियां ने, स्वभाव दे चिड़चिड़ापन आ जांदा है, उठदे आ बैठदे आ चलदे आ चिड़चिड़ापन। और यही चिड़चिड़ापन एक क्रोध सारे परिवार का दुश्मन बन बैठता है और सारा परिवार इस तो नफरत करन लग पैंदा है। कोई कोल बैठ के राजी नहीं, कोई गल कल के राजी नहीं, पर ये अधूरियां कामनावां करके क्रोधित। काश प्रभु दा सिमरन होंदा ते प्रभु दा सिमरन एक महान गुण रखता है, गलत ख्वाहिशां सारियां खत्म कर देंदा है और चंगियां पूरियां कर देंदा है, या रजा देच राजी रहने की बिरती बना देंदा है। हर वक्त मनुख शुकराने नाल भरिया रहिंदा है, धनवाद नाल भरिया रहिंदा है। अगर गिले ते शिकवे वधदे जाण तो फिर क्रोध वधदा रहिंदा है वधदा रहिंदा है। धनवाद ते प्रार्थना दा भाव, बार बार शुकराना क्रोध नूं शांत करदा है, सिर्फ शांति नहीं करदा खत्म कर देंदा है। इस वास्ते विनम्र मनुख हर वक्त धनवाद नाल भरे होया है और हर एक दे प्रति धनवाद नाल भरे होया है। ओ परमात्मा दा धनवाद करदा है, परमात्मा दी कृत दा धनवाद करदा है। हे प्रभु सूरज बन के मैनू चानना दे रहे हैं, हवा बन के तू मैनू प्राण दे रहे हैं, धरती बन के तू मैनू टिकाणा दे रहे हैं। शांतमई हर वक्त ते हर एक दे प्रति धनवाद नाल भरे होया है, क्रोधी हर वक्त ते हर एक दे प्रति गिलिया नाल भरे होया है, गिलिया नाल भरे होया है। हर वक्त धनवाद नाल भरे रहना, प्रार्थना नाल भरे रहना, शुकराने नाल भरे रहना, ऐसी अवस्था मनुख नूं भगवान दा रूप बना दिंदी है। हर वक्त गिलिया नाल भरे रहना, शिकवियां नाल भरे रहना, क्रोध नाल भरे रहना मनुख नूं शैतान दा रूप बना के रख दिंदी है। इस वास्ते क्रोधी नूं शैतान कहिंदे ने, शांतमई नूं भगवान कहिंदे ने। आया ते मनुख भगवान होण लई है, पर क्रोध करके शैतान बन जाता है। हर वक्त धनवाद करन लई बड़ी भारी सियाणप चाहिए। थोड़ा सोच, तू छोटा सी मासूम बालक सी, परमात्मा मां बन के तेरा मददगार बने है, पिता बन के तेरा सहायक बने है, एक गोद दे चुके तेनू खिडांदी रही, एक कंधे दे उपर चुक के तेनू लड़ांदा रहा। देखते सही ए मां।

ਇੱਕ ਓਅੰਕਾਰ ਸਤਨਾਮ ਕਰਤਾ ਪੁਰਖ ਨਿਰਭਉ ਨਿਰਵੈਰ ਅਕਾਲ ਮੂਰਤ ਅਜੂਨੀ ਸੈਭੰ ਗੁਰਪ੍ਰਸਾਦ। ਕਲ ਕਲ ਵਾਲੀ ਕਾਮ ਮਦ ਮਨਵਾ ਪੀਵਣ ਹਾਰ, ਕ੍ਰੋਧ ਕਟੋਰੀ ਮੋਹ ਭਰੀ ਪਿਲਾਵਾ ਅਹੰਕਾਰ। ਮਜਲਸ ਕੂੜੇ ਲੱਭਦੀ ਪੀ ਪੀ ਹੋਏ ਖੁਆਰ। ਇਸ ਯੁੱਗ ਦੇ ਮਾਲਕ ਕਲਯੁਗ ਦੇ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਧੰਨ ਧੰਨ ਸਾਹਿਬ ਸ੍ਰੀ ਗੁਰੂ ਨਾਨਕ ਦੇਵ ਜੀ ਮਹਾਰਾਜ ਦਾ ਵਕਤ ਦੀ ਰੂਪ ਰੇਖਾ ਖਿੱਚਦਾ ਹੋਇਆ ਇਹ ਮਹਾਂਵਾਕ, ਇਹ ਮਹਾਂਸੰਦੇਸ਼, ਇਹ ਮਹਾਨ ਉਪਦੇਸ਼ ਮਨੁੱਖ ਦੇ ਦਿਲ ਦਿਮਾਗ ਦੇ ਉੱਤੇ ਜਦ ਵੀ ਪ੍ਰਭਾਵ ਪੈਂਦਾ ਹੈ, ਮਾਹੌਲ ਦਾ, ਵਾਤਾਵਰਣ ਦਾ, ਸਮੇਂ ਦਾ, ਮੌਸਮ ਦਾ, ਸਰੀਰ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਮੌਸਮ ਤੋਂ, ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ ਬੈਰੂਨੀ ਮਾਹੌਲ ਤੋਂ। ਇੱਕ ਘਰ ਦੇ ਵਿੱਚ ਕੋਈ ਮਨੁੱਖ ਚਲਾਣਾ ਕਰ ਗਿਆ, ਲਾਸ਼ ਪਈ ਹੈ, ਚਾਰੋਂ ਪਾਸੇ ਰੁਦਨ ਹੋ ਰਿਹਾ ਹੈ, ਪਰ ਕੋਈ ਖੁਸ਼ਖਰਮ ਮਨੁੱਖ, ਖੁਸ਼ ਤਬੀਅਤ ਮਨੁੱਖ ਕਿਸੇ ਕਾਰਨਵਸ਼ ਅਗਰ ਉਸ ਘਰ ਦੇ ਪ੍ਰਵੇਸ਼ ਕਰੇ, ਆਪਣੇ ਹਾਸੇ ਨੂੰ ਪ੍ਰਗਟ ਨਹੀਂ ਕਰ ਸਕੇਗਾ, ਉਸ ਦੀਆਂ ਵੀ ਅੱਖਾਂ ਛਲਕ ਉੱਠਣਗੀਆਂ। ਉਹ ਜੋ ਬਹੁਤੇ ਮਨੁੱਖ ਅੱਖਾਂ ਛਲਕਾ ਰਹੇ ਨੇ, ਹੰਝੂ ਵਗ ਰਹੇ ਨੇ, ਇਹਨਾਂ ਬਾਹਰ ਦੇ ਹੰਝੂਆਂ ਦਾ ਇਤਨਾ ਪ੍ਰਭਾਵ ਹੈ ਕਿੱਥੇ ਮਨੁੱਖ ਹੱਸ ਨਹੀਂ ਸਕੇਗਾ। ਇੱਕ ਵਿਆਹ ਸ਼ਾਦੀ ਦਾ ਘਰਾਨਾ ਹੈ, ਸਿਹਰੇ ਸਜਾਏ ਜਾ ਰਹੇ ਨੇ, ਮੰਗਲ ਗੀਤ ਗਾਏ ਜਾ ਰਹੇ ਨੇ, ਮੰਗਲ ਧੁਨੀਆਂ ਵੱਜ ਰਹੀਆਂ ਨੇ, ਸੁੰਦਰ ਵਸਤਰਾਂ ਨਾਲ ਬਰਾਤੀ ਸਜੇ ਹੋਏ ਨੇ, ਸੁੰਦਰ ਪਕਵਾਨ ਨਾਲ ਚਾਰੋਂ ਪਾਸੇ ਦਾ ਵਾਤਾਵਰਣ ਸੁਗੰਧਿਤ ਹੈ, ਮਹਿਕ ਡੁੱਲ ਰਹੀ ਹੈ। ਐਸੇ ਮਾਹੌਲ ਵਿੱਚ ਅਗਰ ਕੋਈ ਗਮਗੀਨ ਮਨੁੱਖ ਆਪਣੀ ਅੱਖਾਂ ਤੋਂ ਹੰਝੂ ਕੱਢਣਾ ਚਾਹੇ, ਨਹੀਂ ਕੱਢ ਸਕੇਗਾ। ਵਾਤਾਵਰਣ ਨੇ ਪ੍ਰੇਰਨਾ ਹੈ, ਮਾਹੌਲ ਨੇ ਅਸਰ ਪਾਉਣਾ ਹੈ, ਮੌਸਮ ਦਾ ਅਸਰ ਤਨ ਤੇ ਪੈਂਦਾ ਹੈ। ਸੀਤ ਲਹਿਰ ਚੱਲ ਰਹੀ ਹੈ, ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ, ਲੂ ਚੱਲ ਰਹੀ ਹੈ, ਮਨ ਤਨ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ। ਮੌਸਮੇ ਖਿਜ਼ਾਂ ਹੈ ਜਾਂ ਮੌਸਮੇ ਬਹਾਰ ਹੈ, ਸਰੀਰ ਲਾਜ਼ਮੀ ਅੰਦੋਲਤ ਹੁੰਦਾ ਹੈ, ਲਾਜ਼ਮੀ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ। ਖੁਸ਼ੀ ਦਾ ਘਰ ਆਣਾ ਹੈ ਜਾਂ ਮੌਤ ਦਾ ਘਰ ਹੈ, ਬਾਜ਼ਾਰ ਹੈ ਜਾਂ ਸ਼ਮਸ਼ਾਨ ਘਾਟ ਹੈ, ਮਨੁੱਖ ਦਾ ਮਨ ਇਸ ਸਾਰੇ ਮਾਹੌਲ ਤੋਂ ਪ੍ਰਭਾਵਿਤ ਹੁੰਦਾ ਹੈ। ਕੁਸੰਗਤ ਹੈ, ਸਤਸੰਗਤ ਹੈ, ਹੋ ਹੀ ਨਹੀਂ ਸਕਦਾ ਕਿ ਮਨ ਪ੍ਰਭਾਵਿਤ ਨਾ ਹੋਵੇ। ਜੈਸੇ ਅਸਹਿ ਸਰਦੀ ਹੋਵੇ, ਬਹੁਤ ਸੀਤ ਲਹਿਰ ਹੋਵੇ, ਤਾਂ ਉਸ ਤੋਂ ਬਚਣ ਦਾ ਅਸੀਂ ਉਪਰਾਲਾ ਕਰਦੇ ਹਾਂ। ਲੂ ਚੱਲ ਰਹੀ ਹੈ, ਗਰਮੀ ਸੀਮਾ ਤੋਂ ਅਗਾਂਹ ਟੱਪ ਗਈ ਹੈ, ਅਸੀਂ ਸਰੀਰ ਨੂੰ ਸੁਰੱਖਿਅਤ ਰੱਖਣ ਲਈ ਉਪਰਾਲੇ ਕਰਦੇ ਹਾਂ, ਉੱਦਮ ਕਰਦੇ ਹਾਂ। ਇਸ ਤਰ੍ਹਾਂ ਹੀ ਆਦਿ ਕਾਲ ਤੋਂ ਅਵਤਾਰੀ ਪੁਰਸ਼ ਕਹਿੰਦੇ ਰਹੇ ਨੇ, ਜਿੱਥੇ ਮਨ ਤੇ ਬੁਰਾ ਪ੍ਰਭਾਵ ਪਵੇ, ਜਿੱਥੇ ਮਨ ਢੈਂਦੀ ਕਲਾ ਚਲਾ ਜਾਵੇ, ਉਸ ਮਾਹੌਲ ਦੇ ਪ੍ਰਭਾਵ ਤੋਂ ਬਚਣ ਦਾ ਉਪਰਾਲਾ ਕਰੋ। ਤੋ ਕੁਸੰਗਤ ਤੋਂ ਬਚਣ ਦਾ ਉਪਰਾਲਾ ਹੈ ਸਤਸੰਗ। ਅਪਵਿੱਤਰ ਮਾਹੌਲ ਤੋਂ ਬਚਣ ਦਾ ਇੱਕੋ ਇੱਕ ਵਸੀਲਾ ਹੈ ਪਵਿੱਤਰ ਵਾਤਾਵਰਣ,
पवित्र माहौल। पर धन गुरु नानक देव जी महाराज कहिंदे ने ऐसा होवे कि पवित्र थां कोई लभे ही ना, ते चारों पासे ही अपवित्रता होवे। ऐसे दौर दे च मनुख अपने मन नूं किस तरह बचावे। इकबाल ने भी कह दिता है, दरम्याने कारे दरिया तख्ता बदम करदा अमी, बाजनी गोयन के दामन तरमकुन होशियार बास। तू लकड़ दे तख्ते नाल मैनू रस्सियां नाल बन दिता और दरिया दे सुट दिता। उपरों कह रहे हैं, डुबना भिजी ना गिला ना हो, तो मैं किस तरह बचावा, अपने आप नू किस तरह बचावा। ये जो माहौल है, ये जो युग है, ये जो बाहर दी हालत है, इसनू साडे देश दे ऋषि मुनिया ने नाम दिता है कल युग। ते कल युग नू गुरु नानक कहिंदे ने कलाली। ते कलाली तो मुराद आउंदा है शराब बना के बेचने वाला, जो स्वयं बनांदा है बेचदा है कलाल। पुराना शब्द साडे देश दे शराब बना के वेचण वालियां नूं कलाल कहिंदा है, कलाल। महाराज कहिंदे ने इह युग कलाल है, इह युग ही कलाल है, इह कलयुग ही कलाल है। अगर इह कलाल है तो फिर इह किहड़ी शराब बनांदा है और केड़ी शराब बेचदा है। धन गुरु नानक देव जी महाराज ने जो शब्द उच्चारण किया है, इसका सिरलेख इंज है, सलोक मर्दाना महला पहला। महले पहले तो मुराद है गुरु नानक देव जी महाराज का यह वाक है, पहले पातशाह का है। सलोक मर्दाना पर यह शब्द मर्दाने के प्रति उच्चारण किया है, जो गुरु नानक देव जी महाराज का साथी सी। देखण नूं ते विचारीए सेवक सी, शिष्य सी, पर गुरु नानक भाई साहब करके बुलांदे सन, भाई मर्दाना। भरा दा रिश्ता बड़ा गूढ़ा रिश्ता हुंदा है, और जो गुरु दा भरा है, गुरु नानक दा भरा है, भाईचारा बन गया गुरु नाल, इत बहुत वड्डी पदवी प्राप्त हो गई। तो सिख जगत देच भाई साहब एक धार्मिक पदवी है, गुरु नाल भाईचारा हो गया। हुण भाईचारा गुरु नानक नाल है, हुण भाईचारा गुरु गोबिंद सिंह जी दे नाल है, हुण भाईचारा गुरु अर्जन देव जी महाराज दे नाल है। इस भाईचारे नूं बड़े सन्मान नाल सिख जगत दे आदकाल तो देखिया जा रहा है, और अज भी असी चोटी दे धार्मिक मनुख नूं भाई साहब करके बुलांदे हां। मरदाने नूं सतगुरु भाई साहब करके बुलांदे ने। जद भाईचारा है, इतनी नेड़ता है, तो नेड़ता दे कोई राज नहीं आउंदे। कहिंदे ने मनुख उत्थे छुपा के रखना चाहुंदा है, चादर पर्दा पाना चाहुंदा है, जिथे कुछ ओपरापण है। छुपाना ही इस गल दा सबूत है, जो कुछ भी सामने है सब बेगाना है, सब ओपरा है। हर मनुख अपने अपने पर्दे चुके फिरदा है, और हर मनुख बुरके दे च है। किधरे किधरे ये अपना बुरका उतारदा है, जब देखदा है अपना है, ये अपना घर है, ये अपने ने, इन्हां नूं मेरी असलियत दा पता और मेरे नंगेज दा भी पता है, की ढकना इत्थे की ढकना। लेकिन आम बेगानिया तो मनुख नूं पर्दा करना पैंदा, पर्दा इस गल दा सबूत है, बुरका इस गल दा सबूत है, कुछ सामने ओपरा है, बेगाना है। भैण भरा दे सामने बुरका नहीं करदी, मां पुत दे सामने बुरका नहीं करदी, अपना है, ये ते अपना है। अगर मनुख कुछ छुपाण दी कोशिश कर रहा है, तो इसका छुपाना ही इस गल का सबूत है, सामने ओपरा है,
سامنے کوئی بیگانا ہے، اپنے دے سامنے تے منک سب کچھ اگھاڑ کے رکھ دیندا ہے، اُدا جی کردا ہے اپنا سینہ بھی چیر کے ایدے اگوں رکھ دے۔ لیکن بیگانے دے پرتی تے بڑا ساودھان ہوندا ہے کدرے اس دیاں نظراں میرے سینے تک نہ پہنچن، یہ کدرے میرے اندر جھات نہ مارے۔ تو جتھے بھائی چارہ بن جائے اتھے سب کچھ کھول کے رکھ دیتا جاندا ہے، اور جتھے پردہ پانا پئے دو گلاں ہو سکدیاں نے، یا تے سامنے سارے بیگانے نے اوپرے نے، اور جس تے پردہ پایا جا رہا ہے کوئی چنگا بھی نہیں ہوئے گا۔ ہمیشہ زخمہ تے پٹی بننن دی لوڑ پیندی ہے، ہمیشہ شریر دا داغی تھا چھپانا پیندا ہے، ہمیشہ شریر دے اپنگ حصے نو ہی ڈھکنا پیندا ہے، چھپانا پیندا ہے، دوسرے تو لکانا پیندا ہے۔ جو کچھ بھی لکانا چاہندے ہاں چھپانا چاہندے ہاں، اتنی گلتے سپشٹ ہے ٹھیک نہیں ہوئے گا۔ گندگی نو ڈھکن دی لوڑ ہے، بشٹا نو ڈھکن دی لوڑ ہے، پھلاں دے تے چدر پان دی کوئی لوڑ نہیں۔ نگنتا نردوشتا دا ثبوت ہے، نردوش ہے، نگن ہے، نگن ہے، نردوش ہے، گناہگار ہے، ڈھکیا ہویا ہے، اور ڈھکیا ہوا اس گل دا ثبوت ہے گناہگار ہے۔ گناہ نو ڈھکنا پیندا ہے۔ ایک معصوم بچے دا جنم ہویا ہے، ننگا ہے، پر اس دی نگنتا وچ ننگیج پنا نہیں ہے، اس دا ننگا شریر لوبھ دی پردرشنی نہیں کر رہا، اس دا ننگا شریر واشنا دی پردرشنی نہیں کر رہا، اس دا ننگا شریر کام دی پردرشنی نہیں کر رہا، جدکہ کئیاں دے ڈھکے ہوئے شریر بھی پردرشنی کر دے نے۔ گندگی تے چدر پائی ہے، چدر دے چوں بھی بدبو باہر آ گئی ہے، چدر دے چوں بھی گند باہر آ گئی ہے۔ تو اے دور، اے سماں، اس نو گرو نانک دیو جی مہاراج کہندے نے کلال، اور اے شبد اچارن کر رہے نے مردانے دے پرتی، مردانے دے سامنے اس یگ دی نگنتا سدگر پیش کر رہے ہیں، حالانکہ یگ نے اپنے آپ نو ڈھکے ہے، بہت ڈھکے ہے، بڑا ڈھکے ہے۔ ایک زمانہ تے ایسا بھی سڑے دیش دے لنگے ہے کہ اسی دھارمک پرشاں دیاں مورتیاں بھی نگن بنائیاں، دھارمک مندراں دے بھی نگن مورتیاں بنائیاں، اور بڑے بڑے سادھواں دے ٹولے بھی چلے نانگے سادھو، ننگے سادھو۔ سادھو ہون دی پہچان ننگا ہے، یہ ڈھکن واسطے کچھ بھی نہیں، ڈھکن واسطے کچھ نہیں۔ اس دا یہ مطلب نہیں کہ یہ کول کپڑے نہیں نے، نہیں، ایسی کوئی گندگی اس دے کول نہیں جس نو یہ ڈھکے، پھل ننگے ہی ٹھیک رہندے نے۔ پر جیسے جیسے منک دے چھدر ودے گئے، زخم بدے گئے، پٹیاں بھی بدیاں گئیاں، اور جد سارا ہی شریر زخمی ہو گیا تو سارا شریر پٹیاں نال بھر گیا، کپڑے نہیں پہنے ہوئے، زخماں دتے پٹیاں بنی ہوئی نے۔ حقیقت اے ہے، ہما تن داغ دار شدم، پمبا کجا کجا نے ہم۔ یہ صوفی سنت کہندا ہے روم روم زخمی ہے، کتھے کتھے میں پمبا رکھاں تے پٹی بننا، تے جی میں پٹیاں اتنیاں بنا روم روم دیتے تے پٹیاں تے میرا لباس بن جان گیا، پٹیاں میرا پہراوا بن جان گیا۔ گناہ نو ڈھکن لئی جو کپڑے پہنے، وہ کپڑے لباس بن گئے، وہ کپڑے فیشن بن گئے، وہ کپڑے سماج دا انگ بن گئے۔ ورنہ گرو نانک دیو جی مہاراج کہندے نے اے احساس پشواں چ نہیں پیدا ہویا، وسماد نانگے پھرے جنت۔ مہاراج کہندے میں تے بسماد ہو جانا، پشو ننگے ہی گھوم رہے نے، انہاں دی نگنتا لوبھ دی پردرشنی نہیں کردی، انہاں دی نگنتا ہنکار دی پردرشنی نہیں کردی، انہاں دی نگنتا واشنا دی پردرشنی نہیں کردی۔ منکھتا دے آد کال دے
मनुख जद निर्दोष सी इतना ही निर्दोष जैसे कि पशु ते पक्षी ने कपड़िया दी लोड़ नहीं सी। दोष वद्दे गए कपड़े वद्दे गए सहजे सहजे समाज दा हिस्सा बन गए कपड़े। जो कपड़े पहन रहे है भले मानस है निर्दोष है हुन नंगा दोषी कहलाण लग पे। इस वास्ते दोषी मनुख नूं असीं कह दिंदे आ बड़ा नंगा मनुख है, ये ते बड़ा नंगा है। कमाल दी गल, एक दौर ऐसा लंघिया ये ते बहुत गुनाहगार है, सब कुछ ढक के रखे है, ढकिया होया है। परिभाषा बदल गई, ये ते बहुत नंगा है, ये ते बहुत नंगा है। वक्त दा तकाजा, समय दा प्रभाव। तो ये शब्द धन गुरु नानक देव जी महाराज ने मर्दाने दे प्रति उच्चारण कीता है। कल कलवाली काम मद मनुवा पेवन हार। एक कल आम पर चलता है शराबो कबाब, कबाब नाल शराब जुड़ गई, शराब नाल कबाब जुड़ गया। ऐसा क्यों? शराब और हलवा इंज नहीं कहंदे, शराब और मिठाई ऐसा नहीं कहंदे, शराब और रोटी ऐसा नहीं कहंदे, शराब और अंब ऐसा नहीं कहंदे, शराब और कबाब। लगदा है कुछ जरूर चोली दामन दा साथ है। अगर साथ ना हुंदा तो इस तरह भी कहा जा सकदे शराब और दुध, शराब और दही, शराब और घी ऐसा नहीं कहंदे, जबकि सारियां चीजां खाण वालियां। शराब और कबाब, कबाब नो शराब चाहिदी है, शराबी नो कबाब चाहिदा है। इन्हां दोहां दा चोली दामन दा साथ है। और धन गुरु नानक देव जी महाराज ऐसे रैवरी पुरुष ने शराब दी गल कर रहे ने, कबाब दी गल कर रहे ने। खाणा है कबाब जरूर खा, पर जिस तरह दा ढंग मैं तेनू बनाण दा दसदा कबाब ओ खा। शराब पीनी है जरूर पी, पर जेड़ी मैं बनाण दा ढंग तैनू दसदा ओ पी। बन शराबी, बन कबाबी। ऐसा शराबी, ऐसा कबाबी कि परमात्मा भी तैनू सीने नाल लाण ते मजबूर हो जाए। किसे वक्त सतसंग नू मैखाना कहा जांदा, अज ते खेड ही कुछ होर हो गई, सिलसिला कुछ होर हो गया। धन गुरु नानक देव जी महाराज कहंदे ने ए युग कलाल है। अगर ए कलाल है तो इसदे कुल शराब केड़ी है? कल कल वाली काम मद, इसदे कुल काम दी शराब है। तुम कहियत हो जगत गुरु स्वामी, हम कहियत कल युग के कामी। धन भगत रविदास जी महाराज, हे प्रभु तू जगत दा स्वामी, असी इस युग दे कामी, तो तालमेल किस तरह बैठे? एक दौर ऐसा भी लंघे है, हर पासे धर्म दी प्रदर्शनी सी, धर्म दी नुमाइश सी। बाहरों भी डुल डुल के धर्म पैंदा सी, गल दे च माल है, हत्थां च माल है, घर दे च मालां लटकियां हुई ने, ग्रंथ पए ने, तमाम धार्मिक साजो समान नाल घर सजे हुए ने। और घर दे च भी जाके ऐसा पता चलदा सी जैसे मंदिर है, धर्मशाल है। दौर बदलिया, घर दे च बार बन गई, घर विच बोतलां आ गईयां, घर विच वैश्याले बन गए। हैरानगी दी गल, पहले घर मंदर सन, घर धर्मशाल सन, हुण ते बहुते धर्मशाले भी किसे हद तक मैखाने ने, भ्रष्टाचार दे अड्डे ने, दुराचार दे अड्डे ने,
دور بدلے ہے سمے دا پرواہ مہاراج کہندے کلال ہے اے یگ اور اے بنا رہا ہے کام دی شراب زیادہ چرچا اسے دی ہے زیادہ یہی دیکھا جا رہا ہے ٹی وی تے اخباراں وچ اشتہاراں وچ طرح طرح دے میگزین طرح طرح دے گندے ناول جنسیات نال بھریاں ہیاں کہانیاں ہر پاسوں اجاگر کام دی پردرشنی کام دی نمائش آخر منخ کل جو کچھ ہوئے گا اسے دی پردرشنی کرے گا آخر منخ کل جو کچھ ہے وہی بار پرگٹ کرے گا کامی کام جیون دی ایک وقتی لوڑ ہو سکتا ہے کام جیون نہیں ہو سکتا لوڑ کتے جیون نہیں ہوندی اسنو جس آلمانہ ڈھنگ نال دھن گرو ارجن دیو جی مہاراج نے بیان کیتا ہے آپ دے سامنے رکھا پنکج فاتے پنک محمد گنگھیا انگ سنگ ارجائے بسرتے سمفیا پنکج پنک کہندے نے چکڑ نو پنکج پنک دے چو جمیا چکڑ دے چو پیدا ہویا پنکج پنک نے جنم دیتا ہے چکڑ نے جنم دیتا ہے پنکج تو چکڑ کس نو جنم دیندا ہے چکڑ ایک چوٹی دے پھل نو جنم دیندا ہے جس نو کمل کہندے نے جس نو سورب کہندے نے جس نو کنج کہندے نے جنو پدم کہندے نے جنو سارنگ کہندے نے جس نو بارج کہندے نے دھارم گرنتھاں دے غالباً اس دے 18 نام نے اور یہ دھرم دا پرتیق ہے اگر کوئی دھارمک منوکھ ہے تو کہہ دیتا جاندہ ہے تے کمل دی طرح بھارت دے مندران دے گمبد کمل نے بودھ بھکشو جد سویرے سویرے بھکشا لئی چل دے نے حد وچ کمل دی پنکھڑی لے کے تاکہ احساس رہے وچر رہے ہیں بازار وچ گلیاں وچ کمل دی طرح رہنا ہے ڈبنا بھی نہیں بھیجنا بھی نہیں مہاراج کہنے پنکج فاتے پنک جو پنک تو جمیا سی چکڑ تو جمیا سی مہاراج کہنے چکڑی چی پھس کے رہ گیا پنکج فاتے پنک پنکج پنک دے پھس کے رہ گیا کدی ایسا ہوندا ہے سروور دا پانی سکن لگ پیندا ہے تے باہر دے جل جھرنے جو اس وچ آ رہے سن وہ اورد ہو جاندے نے رک جاندے نے پانی نیواں ہون لگ پیندا ہے اور اتنا نیواں کہ چکر دکھائی دین لگ پیندا ہے اور وہ کمل جو بہت اوپر اٹھایا ہویا سی چکر دے نیڑے چلا گیا پانی دے آسرے تھے بہت اچھا اٹھیا سی بہت اچھا اٹھیا سی نیواں چلا گیا تھلے چلا گیا لیکن اچانک زور دی بارش ہو گئی چاروں پاسے دا جل جھرنا جھرنیاں دا روپ دھارن کر سروور دی طرف آیا اور سروور بڑی تیزی نال بھرن لگ پیا جتنی تیزی نال پانی اچھا ہو رہا ہے اتنی تیزی نال کمل اٹھ نہ سکیا جتنی گتی نال پانی اوپر اٹھ رہا ہے یہ گتی کمل اپنی بنا نہ سکیا ہویا کہ پانی اوپر چلا گیا کمل تھلے چلا گیا چکڑ تو جمیا پھر چکڑ دے پھس گیا پنکج فاتے پنک محمد گنفیا انگ سنگ ارجائے بسرتے سمفیا ایسا چکڑ دے الجھے ہے اپنی سگند ہی بھول گیا اپنا سوپن ہی بھول گیا چکڑ تو جمیا سی ہوں اپنے آپ چکڑ ہی سمجھ بیٹھا جنم کام تو ہے اگر جیون بھی کام بن جائے تو چکڑ تو جمیا یہ کمل چکڑ وچ لین ہو گیا چکڑ چکڑ ہی بن کے رہ گیا
چکڑ کمل نہیں ہو سکیا. کام رام ہو جائے تو چکڑ کمل بن گیا ہے, کام صرف کام ہی رہ جائے تو کمل چکڑ وچ پھس کے رہ گیا. یہ ادارن بڑا سندر دھن گرو ارجن دیو جی مہاراج نے دیتا ہے. کام تو جمیا اے جیو کام دے چ ہی پھس کے رہ گیا. چاروں پاسے اج ناٹک فلما میگزین اشتہاری دنیا اخباری دنیا ٹی وی دی دنیا ریڈیو دی دنیا سماجک دنیا راجنیتک دنیا ہتا کہ دھارمک دنیا بھی کام دی نمائش تو بنا ہور کچھ رہ نہیں گئی. چاروں پاسے اس دی پردرشنی کارن یہ جڑا یگ ہے ایک کلال ہے ای دے کول شراب یہی شراب ہے. منکھاں نو کسے ہور سرور دا پتہ ہی نہیں, کسے ہور نشے دا پتہ ہی نہیں. دنیا دے سارے نشے بھی کام دے آلے دوالے منڈلا رہے نے اور کام پربل نشا جس دے منک بے سرت منک بے ہوش. یہ گل وکھری ہے کہ اتنا کھل کے اس وشے تے اتنا بولیا نہیں گیا لکھیا نہیں گیا, اور جد کسے نے کچھ لکھیا ہے تے اس گرنتھ نو دھرم گرنتھ نہیں آکھیا گیا, جد کوئی بولیا ہے تو انہاں بولاں نو دھارمک بول نہیں آکھیا گیا. حد ہو گئی. جس تو جیون جمع ہے اس من دے بول اینو ایک پاسے رکھ دیئے دھرم دا حصہ نہ مانی ہے تو پھر ایتے انجوئی جویں کہہ دیئے جنم ہی نہیں ہویا, یا جتھوں جنم ہویا اسی اس نو من دے ہی نہیں. جیون ادھوں سفل ہو جاندہ ہے کہ جمے کام دے چاں اے لین ہووے رام دے چ, یاترا سفل ہو جاندی. چکڑ تو جمع ہے پر چکڑ تے پانی دوہاں تو اچا اٹھے. کام تو جمع ہے پر اے کام تے پدارتھاں دوہاں تو اچا اٹھے. پانی تو بھی اچا اٹھے کئی دفعہ زور نال ودیا ہویا پانی بھی ڈپو کے رکھ دیندا ہے, اوپر نہیں اٹھن دیندا. اچانک دھنوان ہو گیا ہے, اچانک ستا مل گئی ہے, پربھتا مل گئی ہے, بڑی تیزی دے نال دھن سمپدا آئی ہے, نہیں سنبھال سکیا, غرق ہو گیا, ڈب گیا. آہستہ آہستہ جد سروور دے پانی پیندا ہے آہستہ آہستہ پھل بھی اوپر اٹھتا رہندا ہے, پر ورلے کوئی پھل نے ایسے جو تیبر گتی دے اپنے آپ نو تیبر گتی چ اٹھا سکن. پانی دا ویک بڑا تیبر ہوئے, بڑے تیبرتا دے نال پانی ودا جا رہا ہے, اچا ہو رہا ہے, اور اسی تیبرتا دے نال او اپنے آپ نو اچا کر سکے کٹھن ہو جاندہ ہے, اوکھا ہو جاندہ ہے. کام ہی ایک شراب ہے جو ایک کلال اپنی دکان تے سجا کے بیٹھا ہے, ویچ رہا ہے, پی رہا ہے, پلا رہا ہے. کل کل والی کام مد منوا پیمن ہار